0: सोना से है कामयाबी स्कीम के तहत कार्ड को स्क्रैच करें और पाएं बेशुमार कीमती इनामात।
1: जदीद टेक्नोलॉजी सां तैयार कयल आला मयार जो सोना यूरिया, सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वधाए।
2: खुशखबरी खुशखबरी साफ ऐं शिफाफ पाणी सेहतमंद जिंदगी जी ज़मानत।
3: अवां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड
2: जेको पेश करे थो 330 मिलीलीटर, 500 मिलीलीटर, 1.5 मिलीलीटर पाणी जी बोतल,
3: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
2: उन खां अलावा असां वटि रिफिल जी सहूलियत पिण सस्ते अॻिते मौजूद आहे।
3: अवां जे एतमाद खे क़ाइम कंदे अवां जी ज़रूरत जो ख़्याल रखंदे
2: ऑफिस हुजे या घर या कारोबार शादी ऐं ॿियनि तकरीबात लाइ हाणे असां सां राबितो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03713800392।
3: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर वेझो सोनेरी बैंक बदीन रोड मातली।
4: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो
5: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल।
4: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतुनि जी बीमारियुनि जी माहिर डॉक्टरियाणी डॉक्टर अतीका सईद
5: रोज़ानो सुबुह जो 10 खां राति जो 10 बजे ताईं मरीज़नि जो इलाज कंदी।
4: औलाद जो न थियण औरतुनि जे मखसूस बीमारियुनि हई में सूर, चेल में सूर, रत जो घटि थियण, कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
5: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली। वधीक मालूमात लाइ 2347-3241-230।
6: कैश ऐं किस्तनि ते प्री कास्ट RCC घरनि जूं पकियूं छिटियूं लॻाइण लाइ ख़ुशख़बरी। छा अवां चाहियो था अवां जे घरनि जूं छितियूं पकियूं हुजनि त कैश ऐं किस्तनि ते 50 साल गारंटी सां छितियूं लॻरायो। सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख्श खोसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड मातली।
7: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अवां जो ॼातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण औरतुनि जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन।
4: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। याद रखे निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो। निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी मोबाइल नंबर 2301-43-842।
8: अपना शहर अपना घर मातली और मातली की आवाज GFM 90.4।
9: छा वहां पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
6: तो पोए GFM 90.4 मातली बदीन एक अड़ो FM रेडियो आए
9: जेको हले तो बिना ब्रेक ए मुसलसल।
6: हाँ गोठन शहरन परे परे ताई बुधो वींदड़ रेडियो GFM मातली बदीन।
9: बस पो हाने खणो फोन पेंजे इश्तिहार हलाइण लाए
6: असां जे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
9: 03125252786।
6: जी हाँ 2311-5525-786।
9: GFM रेडियो नेटवर्क
6: सिंध जो आवाज़।
10: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي فاعقبهم نفاقا في قلوبهم پس پیچھے لگا دیا ان کے اعقبهم عین قاف بے عقب ایڑی سے پیچھے کی چیز کو کہتے ہیں کیونکہ ایڑی بھی پیچھے والی سائڈ پہ ہوتی ہے انسان کے اثر کے لیے بھی لفظ استعمال ہوتا ہے تو ان میں اثر رکھ دیا ان کو وارث بنا دیا کیونکہ وارث بھی پیچھے ہوتا ہے نا انسان کے مرنے کے بعد ہی بن سکتا اعقاب سے فعاقبہم نفاقا یعنی ان کے اندر نفاق کو دائمی طور پر رکھ دیا سزا کے طور پر فی قلوبہم ان کے دلوں میں الی یوم یلقونہ اس دن تک جب کہ وہ اس سے ملاقات کریں گے کون سا دن ہے وہ قیامت کا دن کیوں بما اخلف اللہ بوجہ اس کے جو انہوں نے خلاف کیا اللہ کے ما وعدوہ جو انہوں نے اس سے وعدہ کیا تھا کیا وعدہ کیا تھا کہ اگر ہمیں مال مل جائے تو ہم اس کے راستے میں ضرور صدقہ کریں گے وبما کانوا یکذبون اور بوجہ اس کے جو وہ جھوٹ بولتے تھے تو یاد رکھیے کہ جس طرح اچھے کاموں سے ایمان کی طاقت بڑھتی ہے ایمان کی نورانیت بڑھتی ہے اسی طرح گناہوں سے کفر کی ظلمت بڑھتی ہے منافقت شدید ہوتی ہے منافقت پختہ ہوتی ہے یعنی نیکی سے نیکی جنم لیتی ہے اور برائی سے برائی جنم لیتی ہے یہ نہیں ہو سکتا کہ آپ غلط کام کریں اور آپ کو پھر نیکی کی توفیق ہو ہاں نیک کام کریں تو اس کے بعد مزید نیک کاموں کو دل چاہے گا الم یعلمو کیا انہوں نے جانا نہیں ان اللہ یعلم سرہم ونجواہم کہ اللہ جانتا ہے ان کی پوشیدہ چیزوں کو ان کے دلوں کی چھپی ہوئی باتوں کو ونجواہم اور ان کی سرگوشیوں کو وَأَنَّ اللَّهَ عَلَّامُ الْغُيُوبِ اور بے شک اللہ غیبوں کا جاننے والا ہے یعنی اللہ تعالیٰ صرف انسان کے ظاہری اعمال کو نہیں دیکھتا اسی لیے صالبہ جب کچھ مال لے کر حضور کی خدمت میں حاضر ہوا تو آپ نے اس کو قبول نہیں کیا کیونکہ اللہ تعالیٰ کی طرف سے حکم نہ تھا اللہ صرف ظاہر نہیں دیکھتا وہ تو چھپی ہوئی باتیں بھی جانتا ہے اور چھپ کے کی ہوئی باتوں کو بھی جانتا ہے دل میں چھپی ہوئی باتوں کو بھی جانتا ہے اور زبان سے کی ہوئی سرگوشیوں کو بھی جانتا ہے اور بے شک اللہ تعالی خوب جاننے والا ہے غیبوں کا اللہ تعالیٰ کے یہاں یہ صفت کیوں بیان ہوئی ہے کہ علام الغیوب منافقت بھی ایک چھپی ہوئی بیماری ہے تو اس لیے اللہ تعالیٰ ان کو بتا رہے ہیں کہ میں تمہاری چھپی ہوئی چیزوں کو بھی جانتا ہوں وہ منافق الذین وہ لوگ یلمزون جو عیب لگاتے ہیں جیسے وہ سورت ہے نا ویل لکل ہمزۃ لمزۃ تو لام میم

0: वज़ीर-आज़म जी सदारत में फेडरल बोर्ड ऑफ रेवेन्यू बाबति इजलास कस्टम पाउंडेड वेयर हाउसेज जी थर्ड पार्टी ऑडिट कराइण जी हिदायत। शहबाज शरीफ चयो त कस्टम पाउंडेड वेयर हाउसेज में भी बेज़ाब्तगी जी का बि गुंजाइश न आहे। बेज़ाब्तगी में मुलविस अमलदारनि ख़िलाफ़ सख़्त कार्रवाई कई वञे। नायब वज़ीर आज़म इसहाक़ डार सां बहरीनी जी परडे॒ही वज़ीर अब्दुल लतीफ़ बिन राशिद जो फोन ते राब्तो। बहरीनी परडे॒ही वज़ीर पारां जल्द पाकिस्तान जो दौरो करण जी ख़्वाहिश ज़ाहिर कई। पाक सऊदी ऐं तुर्किया जे दिफ़ाई मुआहिदे ते वाधायूं बि डि॒नियूं वयूं। बहरीनी परडे॒ही वज़ीर पारां ख़िते में अमुन वारनि पाकिस्तानी कोशिशनि जी बि हिमायत कई वई। अमेरिकी सदर जो जंग में ईरान खां थियल नुक़सान जो अज़ालो कराइण जो मुतालबो। ट्रंप चयो आहे त अबना हर्मुस ते अमेरिका जो 100% कंट्रोल आहे। बारूदी सिरंगूं साफ़ कयूं वयूं आहिनि। ईरान हाणे कंगाल थी वियो आहे। वटस पैसा न आहिनि। ग़ज़ा बाबति अमुन मनसूबो रद्द करण ते नेतन्याहू खे जल्द जवाब ॾींदसि। अबना हर्मुज़ जो तहफ़ुज़ अमेरिकी हमला रोकण ऐं नाकाबंदी जे ख़ात्मे सां सलाहड़ियल आहे। ईरानी परडे॒ही वज़ीर अब्बास इराक़ची चयो त अबना हर्मुज़ जी बंदिश जो वाहिद सबबु अमेरिकी ऐं इसराइली जहरियत आहे। ईरानी परडे॒ही वज़ीर जो जर्मन हममुनसिब सां फोन ते राब्तो करे ओमान सां जारी मुशावरत बाबति बि आगाह कयो। आज़ाद कश्मीर में थियल चूंडनि जा टे मरहला मुकमिल। नून लीग 38 सीटनि मां 24 ते कामयाबी माणी हुकूमत ठाहिण जी पोज़ीशन में अची वई। पीपल्स पार्टीअ जो 12 सीटनि सां बि॒यो नंबर। आज़ाद कश्मीर जो वज़ीर आज़म फैसल मुमताज़ राठौड़ पंहिंजी सीट खटण में कामयाब। अवाम दोस्त बाज़ू पार्टी हिकु सीट हासिल करे सघी। मुस्लिम कॉन्फ्रेंस IPP जमायत इस्लामी समेत ॿियूं पार्टियूं नाकाम। मुस्लिम कॉन्फ्रेंस जो सरबराह सरदार अतीक बि हाराए वियो। अॻोणो वज़ीर आज़म सरदार तनवीर इलियास राणा खे बि ॿिनि तकनि तां हाराए वियो। मौजूदा सिस्टम नाकारा ऐं हुकूमतूं नाकाम थी चुकियूं आहिनि। आइन खां मथां को बि कदम न खयो वञे। नवां यूनिट जा सूबा बि अवामी राय सां ठहण घुर्जनि। कराचीअ में प्रेस कॉन्फ्रेंस कंदे जमायत इस्लामी जे अमीर हाफिज़ नईम चयो आहे त अवाम जे खीसनि ते टैक्स जी सूरत में धाड़ो न हयो वञे। सिंध हुकूमत कराचीअ खे खंडर बणाए छॾियो आहे। सूबे में करप्शन राज क़ाइमु आहे। पीपल्स पार्टी जे तर्जुमान सादिया जावेद चयो आहे त हाफिज़ नईम सस्ती शोहरत लाइ लाशनि ते सियासत न करे सिंध हिकु आहे ऐं सदाई रहंदो। कड़ी यासीन में आबादगारनि जो पाणीअ जे कोर्ट ख़िलाफ़ इंडस हाईवे ते धरणो। आबादगारनि एहतजाज कंदे काबलो स्टाफ वटि शिकारपुर लाड़काणो रोड ते धरणो आयो। आबादगारनि जो चवण आहे त मुनसिफ़ाणी विर्श करे पाणीअ जी खोट ख़तम कई वञे। पाणी मिलण ताईं एहतजाज जो सिलसिलो जारी रहंदो। दड़ोलग वाली शाह सिम नाले जी खाटी न थियण ख़िलाफ़ रहवासी सरापा एहतजाज। बेलो रोड ते धरणो। यूसी मुरादपुर में सिम नाले जी खाटी न थियण ख़िलाफ़ 10 ॻोठनि जे रहवासियुनि लोठिया स्टाफ ते एहतजाज कयो। ॻोठाणनि जो चवण आहे त सिम नाले जे 10 सालनि खां खाटी नाहे कराई वई। सिम नालो गंद सां भरिजी वियो आहे। बरसातनि सबबि सिम नालो ओवरटॉप थी वियो आहे ऐं मुख़्तलिफ़ हंधनि तां घारा लॻी रहिया आहिनि। वाली शाह सिम नाले जी खाटी कराई वञे। ॿी सूरत में अदालत जो दर खड़काईंदासीं।
1: अजरक के रंगों से रंगी,
2: दिल्ली के टुकड़ों से जुड़ी,
1: सिंध के दिल से निकली आवाज़,
2: GFM 88 नेटवर्क, सिंध की आवाज़।
3: जदीद टेक्नोलॉजी से तैयार कयल आला मयार जो सोना यूरिया जो मोती जड़ो दाणो छटाई करण में आसान ये नाइट्रोजन के देर ताई दस्तयाबी करे फसल के अनाब शानदार सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वधाए।
4: सोना से है कामयाबी स्कीम के तहत कार्ड को स्क्रैच करें और पाएं बेशुमार कीमती इनामात। सोना से है कामयाबी स्कीम के तहत सोना की जदीद और ज्यादा अफादियत वाली खादें खरीदें और पाएं बेशुमार कीमती इनामात।
5: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو
6: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
5: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیماری جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
6: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
5: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہی میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈلیوری پن کئی ونے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
6: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3241-220
7: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیوں چھٹوں لگران لائے خوش خبری چھا اما چاہیو تھا اما جے گھرن جو چھٹوں پکیوں ہوجن تے کیش قسطن تے 50 سال گارنٹی ساں چھٹوں لگرایو سیمنٹ جی جالی بلاک سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش خوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
8: خوشخبری اواں جے پینجے شہر ماتلی میں اواں جو جاتل سنیاتل نظامانی میڈیکل سینٹر راؤ دلمیر گارڈن جے ساموں سلیم کالونی ٹنڈو غلام علی روڈ ماتلی ڈاکٹر عزا مصطفیٰ سی ایم ایچ ہاسپٹل کراچی جی مشہور ڈاکٹریانی اولاد جو نہ تھین عورتن جی مخصوص بیمارین جو علاج بار جو نہ تھین بانچ پن
5: ڈاکٹر عزا مصطفیٰ ایم بی بی ایس ریڈیولوجی الٹرا ساؤنڈ جی ماہر ڈاکٹریانی ہانے روزانو مریضن جو علاج کندی یاد رکھ نظامانی میڈیکل سینٹر عوام جی خدمت لائے 24 کلاک کھلیل رہندو نظامانی میڈیکل سینٹر تے او ٹی لیبارٹری فارمیسی جی سہولت موجود آہے نظامانی میڈیکل سینٹر تے نارمل ڈلیوری سستے اگ تے کئی ونجے تھی ودھیک معلومات لائے ایڈمن نانا سولنگی موبائل نمبر 2301-43-842
9: خوشخبری صاف شفاف پانی صحت مند زندگی کی ضمانت
10: اواں جے پینجے شہر ماتلی میں سندھ پیور ڈرنکنگ واٹر 1.5 سال کا خدمت کرے رہو ہے سندھ پیور ڈرنکنگ واٹر اعتماد جو نالو